0: कैसी लगी है, ओ मेरा नबी
1: ढेर मुनेसा कोडीर खूब गग दे यारा
0: तना तो लगावा
1: कोशिश को मखा ढेर मुन पुर गांव की ख्याल को लियो जहान मना दियो खूब गग की मुसर ना तुम से गड़ाई शरीक की ढेर मना ना अस्सलाम वालेकुम पखेर अली मामू संग है मामू उस प्रोग्राम था हम सब इंतजार को शुक्र दे चिराग ले है मामू जमा ठूल जिनो को तो सलाम बस स्पेशल सलाम उल फत्ता ज मर मर मरहा दिली गली मरहा खान द बड़ा ग्राम ना जरम उन्होंने प्रोग्राम की द मैसेज ए मामूदा शामिल का इम्तिहान में नकल कोलो था इम्तिहान बोर्ड ए मामूदा शामिल का इम्तिहान में नकल कर लो तो इम्तिहान बोर्ड पास कर देता है अल्लाह की कसम अपने प्यारे नबी पाक सल्लल्लाहु अलैहि वसल्लम की नकल कर लो अल्लाह ताला पास करेगा मैं मरहा जान फॉर्म बड़ा फॉर्म मरहा जान दी रखेस्ता खबर प्रोग्राम तो दराता की ये जहान मनाना खा खुशहाल हो सी अस्सलाम वालेकुम قربان سو کو تو چرتا نا ہیلو السلام علیکم جی سو خبر کو چرتا نا احسان دے چرتا نا پاور دی پونا شو یار دا نام دے سجیو کو نہیں تھا گلی باغ بیاد کو گلی باغ ہاں گلی باغ نا تم آدم داس یار گل گل کرے گی ہاں پروگرام ہو رہی پروگرام کی خوشی گی سکھا ایسا کار سبق ہوا اسکول ہوا ایسا کبھی تو اسکول ہوائی منستاو سگٹ کی گیا رہتا بولی مدرسہ کی قرآن وائی قرآن یاد ہے کیسے کبھی قرآن یاد ہے ہاں حافظ جوڑے گی ہاں ڈیر لوئی کار رہے ہم لب کی دعا گانے کو رکھا آؤ نچا دعا سلام لے کر کوڑی ڈیرا مننا خا پروگرام کی دکھا لی جہان مننا

0: शुक्रिया, आपने रेडियो अमन FM 88.4 बटग्राम ट्यून किया।
1: रेडियो अमन जज्बा है मोहब्बतें समेटने का, मालूमात की एक नई दुनिया बनाने का, ये जज्बा है आपकी आवाज बनने का, जज्बा है आपको बाखबर रखने का, एक अज्म अपनों को पास लाने का, बिछड़ों को फिर से मिलाने का।
2: दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम कमकी बची सासो दहर किस्म मरज इलाज कवलेशी लग शुगर ब्लड प्रेशर अरक उन्निसा ला दर्द सर दर्द दविख्तो बेवख्तस्पीनी दिल वर्जी दिल दूसरी के दिल टेंशन डिप्रेशन स्ट्रेस एंजाइटी द मेदे मसले द गुर्दो मसले दस्तरगो मसले द गोगुनो मसले द पोजी मसले औ आग मरजुन कम चिप डाग दी औ आग मरजुन कम चिप पड़ती दगा द टोलो मरजुनो इलाज ख आसान तरीके सरा बेहतरीन तरीके सरा पर दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम के द डॉक्टर निजामुद्दीन जलाल साहब औ दग रंगे बल सीनियर डॉक्टर प्रोफेसर डॉक्टर अजमल खान साहब पर जेर निगरानी के द सहर अतो बजो न माजिगर सलोरो बजो पूरी की गई असो बिल्कुल रतलशी यो बेहतरीन इलाज यो कामयाब इलाज पला ओपीडी द हफ्ते उड़ बने सलोर रज कवि पीर मंगल बद औ जुमरात दगशानी ब्याबल डॉक्टर सीनियर डॉक्टर डॉक्टर अजमल खान से अगवी अखबल ओपीडी पर दरमान होम्योपैथिक सेंटर के द हफ्ते अखिर ने द्रे रज कवि जुमा हफ्ता औ इतवार नौ पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम नूर मालूमात दपारा पति नंबर हम राबित कबूली शे 0331-47-48-317 0334-7-8 व पते याद साथ ही दरमान होम्योपैथिक सेंटर जेल मोड़ बटग्राम।
3: خوشخبری دا بٹاگرام خلقو دا پارا دا آزادی پو موقع یولوی خوشحالی نیو صدا بہار بیکری اینڈ سلطان جنرل سٹور تاسولا زبردست آفر راوڑی دی کستاسو برڈے کیکونا پکار وی یا آزادی دا پارا ڈبل روٹے پکار وی کتازہ بسکٹ کستاسو تازہ کیوی یا پیسٹریان سر سر بتاسو دا مٹیانی ہم ملاوی بہار بیکری اینڈ سلطان جنرل سٹور او دا لا سکے دا کاسمیٹک او دا معشومان ہر قسم سامان ہم موجود شتا او خوشبودار سرف سرا سرا یخ جوس او کولڈ ڈرنک ہم شتہ دے پر ٹولو پر آڈکس باندی سپیشل ڈسکاؤنٹ خو چرتا تلے نہ دے بیا انتظار دے چا نن راشے نیو صدا بہار بیکری تا نن راشے نیو صدا بہار سلطان جنرل سٹور تا دخپل دخوخی ایٹم زان نہ ترلا سکے پتہ یاد چاہتے نیو صدا بہار بیکری اینڈ سلطان جنرل سٹور نیز ویگناڈا مین بازار بٹگرام رابطے دا پارا پروپرائیٹر عبد الوکیل اینڈ سلطان زیب سرا پدیش میرا رابطہ کویشی 0349-5592-022 اور بل نمبر دے 0311-5388-379 سدا بہار بیکری دخوندو ننو
4: خودے مو بیخ پدی چے اوباسا
5: سی چل دی ہلکا بیا دے سی چگے جوڑی گڑی دی روزانہ ستا مسلی وی
4: مسلی بنی وی چے بے خوند چے رالا وخ کی پاخ کلن
5: نو مونگ سو کو سو تا سول دا بازار نہ چے را اوڑم
4: دا خ چے بدا سی وینو زنس کم نوری دا چے
5: نو سب اس کے ہلی سی دی
6: یہ ہے کمر چائے کا پاکستان
7: دا چل کپ سما دے او کپ غر دے او ہلی کمر دے کمر چائے دا پاکستان نمبر ون چائے رنگ بے مثالا خوند لا جوابا کمر چائے دا پاکستان مشہور چائے دا کمچ دا پنجاب سندھ

ब्यूटी क्रीम, सिफात हेल क्रीम द पुंदू वाला, सिफात बल स्प्रे स्किन, सिफात फेस वॉश, सिफात राइस फेस वॉश, सिफात कलवंजी शैम्पू, सिफात हर्बल शैम्पू, प्याज निशान वाला, सिफात राइस सोप, सिफात गोल्ड ब्लीच, सिफात राइस ब्लीच। एमिना वालो काल मैसेज ओके چمنګ د پتو مو لګی چې تام کوم کوم زین اوره او زمنګ आवाज تاسو ته صفا درزی او کنه درزی نو دا به مونږ ته ضرور وای ښا او مونږ ته هم دا پتو لګی چې زمنګ مینوال د کوم کوم زین زمنګ موري د کوم کوم مورچونه نو دا به مونږ ته ضرور وای ښا تاسو ډیر مننه کوم خوشاله اوسئ آباد اوسئ الله پاک تاسو خوشاله ساته او د کیګه مخه سینه چې زه پروګرام کوم تاسو ته لګی تاسو رانه ودی شی وی بالکل جناب 0997-310-400 السلام علیکم السلام علیکم وعلیکم السلام

बिल्कुल जनाब, दादे पे मटे सीशार ये चार रेडियो मन बटग्राम कुलादा बटग्राम मंदता सुद पार राउडी सिफात फिसवाश कस्ता सु मखमनी गंदगी भी कस्ता सु मखमनी इजाफी तेल भी नुदा इजाफी तेल लरी कभी स्तासु मख बे बिल्कुल ताजा की नरम बकी कस्ता सु मख वली खवली भी स्तासु स्किन ब सफाओ सुत्रशी वर्सरा ताजा बशी गड़वाले बतिल कतोरु लुगु और गंदगे स्तासु मख होले भी तोर शिवे भी क्रीम इस्तेमाल न मख के लगा सदा सिफात फेस वॉश कम जाना न तुम रख कुले कमंग तासु द पार राउडी सिफात ब्यूटी क्रीम कचरे स्तासु प मख मने दाने भी दागुने भी तेरसरी भी या स्तासु दस्तर गुलान दे हल्की हुई इंशाल्लाह इस्तेमालो के दरी सलोर रोजो के डेट दर के हाँ स्तासु मख बखिता न मीना वालो ताज़ा बगर से टैक्सपिन जबरदस्त क्वालिटी दा रिजल्ट पके जरूर इस्तेमाल के यो जले जरूर इस्तेमाल के मरा जो चाहता कस्ता रिजल्ट पके تاسود مخ خوبصورتی با برقرار پاتیشی و دی سر پیل سپایی اول نبا لاسو وینزی صفات صوف سرا بیا با صفات رایس پیسواشو لگئی یا پیسواش پاو لگئی آگه نباد با بیا صفات بیوٹی کریمو لگئی تس تاسو مخ گندوی لاسون گندوی او تاسو پا مخوانی یا پا لاسونو وانی کریمو لگوانی بیا مزه نکی خواه قریتی با نجوڑو صفایی نیمی مانده زما مرگرو رونو زما خویندو دی سرمونگ تاسو دا پات کرت هیل کریم کم چی دا پندو دا پار دی کس تاسو پندی چاو دلی وی تاسو پندی توری وی سختی وی دا بور سر بلکل خیستشی نرمی بشی چمک بوی پلار روانی والا خلق بورت بین نگوری دا صفایی نروس تو پیل بخ پیو وینزی یا با ولام بی اغینا باد با بیادا ولگی او کدی سر ابھی استعمالو کی یو روزو پوری نو انشاءاللہ او روزو کی ریزلٹ دیر ضرور ٹھیک شی پی با دی بیا خستوی نرمی بوی خواہ یو زلی ضرور استعمال کے اے مینوالو دی سر سر تاسو دا پارا منگ راوڑی دی صفات ہربل سپری سکن دا پارا ترگی با پٹی کئی مخ باندی با سپری اوکھئی تاسو مخ وانی یا جسم وانی چی کمزی سوی وی اور سر یا بو سر نو بلکل جناب سپری باو که دی سر وستاسو مخ یخ شی درد با تی لرکلی شی رک بشی درد سکون با در تا ملاو شی بورن باور سر ٹک شی سکون با در تا ملاو شی وی رشی وی شاک وی زر استعمال که آرام با در تا ملاو شکڑی تاسو دا جسم نو شی پارسوب با ختم شی سکون با تاسو تا ملاو شی پوی خواب سکین بستاسو نرم نرم وی